0: بسم اللہ الرحمن الرحیم. السلام علیکم. امید آئے تمام سب خیر خیریت سے ہوں. میں آواں جو میزبان احسان علی سیال. اواں سب بدھی رہا ہو جی ایف ایم 94 کے لائیو اسٹوڈیو میں پروگرام صحت جی گال. جی تو پیارا دوستو، دنیا کی سب کا وڈی دولت نہ سونا ہے نہ وری چاندی، پر صحت ہی تندرستی ہے. انسان بیمار تھے تو باقی سب نعمتوں بے رنگ تھی ویندیوں ہیں. جدیں تندرستی ہوجے تھی تدیں زندگی جو ہر لمحو خوبصورت ایں با وفا لگندو ہے. پروگرام صحت کی گال میں اساں دے اسٹوڈیو میں موجود ہوندا ہیں ڈاکٹر منظور حسین محمود صاحب، جے کی مختلف بیماریوں بابت جان دیندا ہیں. ایم اصل پروگرام میں لائیو کال ذریعے شامل تھی سکو تھا. اصل لائیو کال جو نمبر ہے 0301-9196-851. سب کا پہرا اصل ڈاکٹر صاحب کے پانچ پروگرام میں خوش آمدید چاہتا سی. ڈاکٹر صاحب السلام علیکم.
1: وعلیکم السلام.
0: ڈاکٹر صاحب کی آئے ہو تو ویسے ٹھیک ہے؟
1: اللہ تعالی جا کروڑ احسان.
0: ڈاکٹر صاحب اج کیڑے موضوع بابت جان دیندا سر؟
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، صلی اللہ علیہ وسلم. پہرات سب تعریف ان رب پاک جو جو اساخے جارے تو خارائے تو روزی دے تو خوشی دے تو سبنی زمینی آسمانی آفتوں کا محفوظ رکھے تو. اصل پروگرام سے اچھی گال اواں کے خبر آئے تو بر وقت ٹائم تے نشر تھندو ہے اواں لکھے سامعین تائیں ہی پروگرام وڈے جوش و جذبوں سے جو اصل پہنچن ہے. اساں جی کلینک اواں کے خبر ہے تو مہراپور شہر میں ہفتے جا چھ ڈیں جمعہ چھنچر آچر سومر اربا خمیس کھلیل رہندی ہے، جن میں انگارے جو ڈی کلینک بند ہوندی ہے. انگارے جو ڈی کلینک بند ہوندی ہے یہ وری بھی نوٹ کرے چھندا. ہفتے جا ٹے ڈی اسپیشلی جمعہ جو ڈی چھنچر جو ڈی آچر جو ڈی. جی ہاں بالکل، اسپیشلی ٹے ڈی جمعہ جا ہفتے جا جمعہ جو ڈی چھنچر جو ڈی آچر جو ڈی چیک اپ فیس فری ہوندی ہے. باقی دوا جی کی سو مریض کے وشنی پڑی ہے. اصل کلینک نالے جرمن ہومیوپیتھک کلینک، ہومیوپیتھک ڈاکٹر منظور حسین میمڑ. کلینک کی ایڈریس اواں کے بخوبی خبر ہے تو کوٹڑی روڈ ساموں ودھڑ پوٹا پیٹرول پمپ. ٹائمنگ صبح جو 11 بجے کا شام جو 5 بجے تائیں. ایک ڈی جو ٹائم جو تھوڑو ضرور تہاں نوٹ میں رکھنا کیوں چھو جو تمام ضروری ہے. گھنا شام جو 6 بجے پہنچنا پو کلینک بند ہوں ہے یا کہ انگارے جو ڈیان کلینک بند ہوں ہے تو یہ ڈی یہ ٹائم ضرور جو سو نوٹ میں ہوجائے. اڑے طریقے سے بیماری کے حوالے سے گال کریں چھو ہوں بھی جو اصل پروگرام ہے صحت کی گال. صحت کی گال خبر ہے تو ان میں یہ ایکڑو اویئرنیس جو پروگرام ہے، کوئی انٹرٹینمنٹ جو پروگرام نہ ہے. ان کے کرے کالرس جے اصل ہوں ان کے یہ درخواست ہوں تو مہربانی کرے ان نمبر تے ضروری کال جو ہے سو کندہ کہ جے ماں اواں لابھ حاصل کر سکو جیسا تاں جو بھی ٹائم خراب نہ تھے بی جو بھی ٹائم خراب نہ تھے. جی موضوعات کے حوالے سے گال کیوں ان مختلف موضوعات اساں بیان کرنا ہوں صحت کے متعلق جی کھے بھی کا اڑی بیماری اچھی تھی وجے تو ہوں ان میں اندازو لگائے سکے تو یہ کیڑی بیماری ہے یا ان کی فسٹ ایڈ اساں کے چھا تھی ہے. اڑے طریقے سے ہی اساں ٹین لکھے ہزاریں جو ہے سو دوستوں کے مفید مشورہ ڈیندے کافی سارا ٹائم تھو ہے، کافی فائدہ پیجی چکو ہے. موضوعات کے حوالے سے گال کیا تو ڈٹھو ہوں تو گھنے کے جسم میں جو ہے سو نا چمڑی میں گوڑی ہوں ڈاڈو پریشان ہوں یعنی ایک نرم نرم گوڑی ہوں کتنے بھی تھی سکن تھوں جسم میں، یعنی کھے جو کچھن کے وچ میں ہوں کھیں ڈور میں ہوں کھے چھاتی میں ہوں کھے پیٹ میں ہوں کھے پٹھی میں ہوں کھے ٹنگ میں پنی میں ہوں ڈاڈو پریشان تھن. لیکن ہوں نرم گوڑیوں جی ان کے جی زور ڈے بو تو ایک ہند کا وی بے ہند جو ہے سو جی نرم بال ہوں ان میں جو ہے سو یہ گوڑی ہوں ان کے میڈیکلی لینگویج میں جو ہے سو لائپوما بیماری ڈپوما ڈزیز کے نالے سے سڈی ویسے ہے. یہ کا جو ہے سو ای کا خطرناک بیماری کہنے کا صرف जेको मरीज़ खे हुन उहो लुक जेको आहे सो थोरो ख़राबु लॻंदो आहे त हीअ जेको आहे सो ॻोड़ियूं जेको आहे सो छो थियूं आहिनि या इन वहम में हूंदो आहे त इहे ॻोड़ियूं हूंदियूं आहिनि ऐं घणा पोइ उन्हनि खे दोस्त वहम ॾियारींदा आहिनि त इहे कैंसर जूं ॻोड़ियूं आहिनि लेकिन अहिड़े कंहिं बि क़िस्म जी ॻोड़ी इहा न हूंदी आहे सिर्फ़ु हिकिड़ी चर्बीअ जूं ॻोड़ियूं हूंदियूं आहिनि जंहिंखे मिसाल जंहिंजी वजूहात कुझु ईअं बि हूंदियूं आहिनि त कंहिंखे को लिवर प्रॉब्लम हूंदो आहे या कंहिंजो फेटी जेको कंहिंखे फेट वधियलु हूंदो आहे यानी कोलेस्ट्रोल वधियलु हूंदो आहे या कंहिंखे ख़ानदानी जेको आहे सो प्रॉब्लम्स हूंदा आहिनि उनजे करे जेको आहे सो उन्हनि में इहे कंहिंखे ॻोड़ियूं जेके आहे सो यानी ॾिठियूं वेंदियूं आहिनि या वरी जेको आहे सो गैसिस जे करे बि जेको आहे सो ईअं थींदो आहे लेकिन या किन किन औरतुनि में वक़फ़े जे करे बि जेको आहे सो इहे ॻोड़ियूं थी वेंदियूं आहिनि लेकिन अलर्ट उते थींदो आहे या जेको आहे सो उनखे ख़ासि करे तवजह तॾहिं ॾिनी वञे जॾहिं उहे ॻोड़ियूं सख़्तु हुजनि सूरु हुजे त पोइ उन्हनि जी बायोप्सी वग़ैरह कराइबी आहे त पोइ जेको आहे सो यानी उनखे यानी नज़रअंदाज़ नथो करे सघिजे बाक़ी जेको आहे सो लेकिन इन में बि घणा जेको आहे सो जॾहिं डर्मेटोलॉजिस्ट वटि पहुचंदा आहिनि त पोइ हुननि जो ऑपरेट करे ऐं पोइ इहे ॻोड़ियूं जेको आहे सो कढी छॾींदा आहिनि लेकिन इन्हनि ॻोड़ियुनि जो नरम ॻोड़ियुनि जो बि असां वटि होम्योपैथिक में कामयाबु इलाजु मौजूदु आहे जॾहिं होम्योपैथिक जी दवा जो कोर्स थींदो आहे त इहे ॻोड़ियूं अज़ु ख़ुदि उते ई ख़तमु थी वेंदियूं आहिनि बग़ैर कंहिं सर्जरी जे बग़ैर कंहिं कट जे बग़ैर कंहिं इंजेक्शन जे बग़ैर कंहिं ऑपरेशन जे असली टाइम थोरो लॻंदो आहे बिल्कुलु इहे जेको आहे सो सही थी वेंदियूं आहिनि हिकु दफ़ो ॿीहर ॿुधायूं त इन्हनि इहे जेके थींदियूं आहिनि इहे गर्दन में घणनि जे पेट में घणनि जे जेको आहे सो पिनियुनि में इन्हनि जॻहियुनि ते थींदी आहे लेकिन इन्हनि में का तकलीफ़ न थींदी आहे इहा जेको आहे सो जेकी थींदी आहे चर्बी जी मां ॻाल्हि कई त ॻोड़ियूं हूंदियूं आहिनि ऐं इहे फिरंदियूं घिरंदियूं आहिनि गोश्त में चमड़ीअ जे खल में जेको आहे सो इहे थींदियूं आहिनि सो ऐं इन्हनि जो जेको जेकॾहिं ॻाल्हि कयूं त केतिरियूं थींदियूं आहिनि 2 सेंटीमीटरनि ताईं जेको आहे सो इहे ॾिठियूं वियूं आहिनि सो इनखे बीमारी जो नालो हिकु दफ़ो ॿीहर अव्हांखे ॿुधायूं घणा ट्यूमर्स बि चवंदा आहिनि या लाइपोमा इन जी डिज़ीज़ जो नालो आहे जंहिंखे असां तव्हांखे हाईलाइट कयोसीं सो जॾहिं बि कंहिं दोस्त खे अव्हां या मिट माइट खे का अहिड़ी तकलीफ़ ॾिसो त परेशान थियण जी ॻाल्हि कान्हे का तव्हां सिधो जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटा कोटड़ी रोड ते हलिया अचो जर्मन होम्योपैथिक क्लिनिक ते इनशाला ताला अव्हां जी इहा ट्रीटमेंट कई वेंदी ऐं अव्हांजो बिल्कुलु बग़ैर कंहिं कट जे इहा ॻोड़ी ख़तमु थी वेंदी जी साईं
0: तमामु घणी महिरबानी सर माशाल्लाह तमामु बहितरीन ॼाण ॾिनी सर प्रोग्राम आहे सिहत जी ॻाल्हि ऐं असांजे स्टूडियो में मौजूदु डॉक्टर मंज़ूर हुसैन महमूद साहिबु डॉक्टर साहिबु हर अरबा खमीस जुमे छंछरु आचर ऐं सूमर ते सुबुह 11 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटा पेट्रोल पंप कोटड़ी रोड मेरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि ऐं अंगारे जे ॾींहुं क्लिनिक बंदि हूंदी आहे ऐं हिन हफ़्ते जा 3 ॾींहं जुमो छंछरु आचर चेकअप फीस बिल्कुलु फ्री हूंदी आहे बाक़ी दवा मरीज़ खे स्टोर तां वठणी हूंदी आहे ऐं असांजे प्रोग्राम में लाइव कॉल ज़रिए बि शामिलु थी सघो था असांजे लाइव कॉल जो नंबर आहे 0301 91 8051